0: अभी भी क्या बात है, बहुत ही ज्यादा खूबसूरत सा कसीदा जो कि आप यहाँ पर एंजॉय कर रहे थे और इसी के साथ साथ प्रोग्राम सुन रहे हैं वाइट एज एंड डी इज कैन ब्यूटी ह्यू। बिल्कुल जी, प्रोग्राम का नाम याद रखा करें ताकि आप लोगों से पूछा जाए तो आप लोगों को आराम से ये नाम पता हो। अगर आप अपने करीबी जनरल स्टोर्स पर चले जाएं, फर्स्ट कली वाइट एज ब्यूटी प्रोडक्ट या फिर डी स्किन ब्यूटी प्रोडक्ट्स को परचेज करने के लिए, तो आपको प्रोडक्ट का नाम भी पता हो कि आप क्या परचेज करने जा रहे हैं, इस चीज का भी आप लोगों को पहले से पता होना चाहिए। तो यहाँ पर जितने भी प्यारे लोग हमारे साथ मौजूद है, जितनी भी समाते हैं, सभी को वेलकम इन खुशामदीद करने के साथ साथ ये बता रहे हैं कि आज के प्रोग्राम में आप लोगों को एक टॉपिक क्या होने वाला, क्योंकि टॉपिक होना बहुत जरूरी होता है प्रोग्राम के अंदर। तो बिल्कुल जी, अगर आज के प्रोग्राम के टॉपिक की बात की जाए तो आज का जो सवाल होगा वो थोड़ा सा ऐसा समझ लें कि थोड़ा ट्रिकी सवाल तो नहीं कह सकते, बस ऐसा है कि आजकल के लोग जो है ना वो थोड़ा सा कंफ्यूज हो चुके हैं अपनी जिंदगी का फैसला लेने में। जिंदगी का फैसला लेने में अगर कंफ्यूज है तो भाई मशवरा ये है कि मुझे ये कहा गया कि आप जरा लिसनर से मालूम करवाएं कि उनका इस सवाल के ऊपर क्या जवाब आता है, ताकि फिर ये थोड़ा सा उनका माइंड है ना वो सेट हो जाए कि हाँ जी अब मैंने क्या करना है। तो अगर आज के प्रोग्राम के टॉपिक की बात की जाए तो सवाल कुछ यूं होने वाला है भाई, देखा जाए तो कुछ लोगों के खानदान में ना ये एक रिवाज होता है कि वो अपने खानदान से बाहर जो ना वो शादियां नहीं करते, और कुछ लोग वही ऐसे होते हैं कि भाई कहते हैं भाई शादी जो है ना वो होनी चाहिए, भाई आप कहां भी कर रहे हैं ऐसे कोई उनको जो ना वो ऐसा नहीं होता कि भाई हाँ चले शादी हो जाए जहां भी हो जाए, लेकिन कुछ लोगों को इस चीज का बड़ा होता है कि भाई शादी होनी चाहिए तो खानदान के अंदर होनी चाहिए, खानदान से बाहर नहीं होनी चाहिए। तो मुझे आज ये सवाल जो है ना ये किसी ने बोला है कि भाई आप अपने लिसनर से पूछे, तो सवाल कुछ यूं होने वाला है, उनके खानदान में ये रिवाज नहीं है कि भाई कहीं बाहर शादी हो, लेकिन उनको ऑप्शन ये दो ऑप्शन मिले, एक तो या तो आपने पप्पू का घर सिलेक्ट करना है या तो आपने मामू घर सिलेक्ट करना है। तो मुझे आज आप ये बताएंगे कि शादी करने के लिए बेस्ट ऑप्शंस कौन से होते हैं, या एक ऑप्शन होगा ना तो कौन सा ऑप्शन जो है वो बेस्ट है, पुप्पो का घर या फिर मामू का घर, आपकी नजर में आपको क्या लगता है कि किस घर में जो है ना वो शादी सही तरीके से हो सकती है, पुप्पो का घर सही है या फिर मामू का घर सही है। और इसी के साथ साथ अगर आप हमारे साथ जुड़ना चाहते हैं, प्रोग्राम का हिस्सा बनना चाहते हैं, तो क्या करेंगे जी, अपना सेल फोन उठाइए, मोबाइल के राइट ऑप्शन में जाइए, टाइप कीजिए LR के सिंगल स्पैस दीजिए, अपना नाम लिखिए, पूरा मैसेज लिखिए और उसे सेंड कीजिए 8881 पर। अगर आप मुझे फेसबुक पर सुनना चाहते हैं, फेसबुक पर ज्वाइन करना चाहते हैं, तो जी लाड़काना FM 88.8 हमारा पेज है जनाब, आप जैसे सर्च करेंगे आपको आराम से हमारा पेज मिल जाता है, पेज को फॉलो कर लिया गया। उसके अलावा आप जैसे ही आएंगे पेज पर तो आपको हमारे प्रोग्राम वाइट एज एंड डी स्किन ब्यूटी शो की लाइव पोस्ट मिल जाएगी, जिसे आप लाइक करेंगे, कमेंट करेंगे और शेयर कर देंगे। तो पोस्ट को लाइक कीजिए, कमेंट कीजिए, शेयर कीजिए, ताकि पता चले कि आप लोग हमारे साथ मौजूद हैं। और जनाब आप पोस्ट के साथ जो है ना आधे मोहब्बतों का इजहार कुछ इस तरह कर सकते हैं, तो पोस्ट को लाइक और शेयर करते जाइए और अपने होने का एहसास दिलाते जाइए, आप जिंदा है मुझे पता होना चाहिए। और इसी के साथ साथ जो टॉपिक है उसका जवाब आप मुझे बताएंगे। हाँ हंसी तो मुझे भी खैर बहुत आ रही है, आप बताइए जरा शादी करने के लिए ऑप्शन जो है ना वो आप लोगों को, अगर खानदान में आपकी शादी हो रही है आप लोगों को बहुत ज्यादा ऑप्शन नहीं दिए जाते, बस आप लोगों के पास दो ऑप्शन मौजूद होते हैं, या तो आपने पप्पो के घर शादी के लिए हाँ करनी है, या तो फिर आपने मामू के घर के हाथ ना वो हाँ कर लेनी है। तो मुझे बताएं कौन सा घर जो है वो ज्यादा बेहतर हो सकता है, पप्पो का घर या फिर मामू का घर। और पोस्ट को ज्यादा से ज्यादा लाइक और शेयर करेंगे। इसी के साथ साथ यहाँ पर वाइट एज ब्यूटी प्रोडक्ट्स हैं, डी स्किन ब्यूटी प्रोडक्ट्स हैं, आपको इन दोनों में भी जो है सिलेक्शन करनी है कि आपने कौन सा प्रोडक्ट यूज करना है, आप वाइट एज ब्यूटी प्रोडक्ट लगाएंगे या फिर आप डी स्किन ब्यूटी प्रोडक्ट्स का इस्तेमाल करेंगे। और वाइट एज ब्यूटी प्रोडक्ट्स में आप लोगों को बहुत सारे ऑप्शन मिल रहे हैं, यहाँ पर आप लोगों को बहुत सारे ऑप्शन मिल रहे हैं, ये चीज आप याद रखिएगा। तो वाइट एज ब्यूटी प्रोडक्ट्स में आप लोगों को बहुत सारे प्रोडक्ट्स हैं जनाब, जैसे कि वाइट एज ब्यूटी क्रीम है, वाइट एज ब्यूटी सोप है, वाइट एज फेस वॉश है, वाइट एज लोशन है, वाइट एज हेयर रिमूवल लोशन है, वाइट एज डॉक्टर पिंपल ट्यूब है एंड वाइट एज लवली ट्यूब है। उसके अलावा डी स्किन में आते हैं तो डी स्किन में आप लोगों को दो ऑप्शन मिल रहे हैं, जैसे बिल्कुल टॉपिक में बताया गया तो डी स्किन में आपको डी स्किन ब्यूटी क्रीम एंड डी स्किन फेस वॉश मिल रहा है। तो ये दोनों जो है ना ऑप्शन आपने सिलेक्ट करना है कि आपने कौन सा प्रोडक्ट लगाना है, तफसील आप लोगों को मैं बताऊंगी कि भाई आपने कौन सा प्रोडक्ट क्यों लगाना है। इसी के साथ साथ आप हमें ज्वाइन करते जा रहे हैं तो जनाब वेलकम, यहाँ पर आदिल हमारे साथ ही वालेकुम अस्सलाम है, ठीक हूँ, लिखते हैं कि बदतरीन खुशी वो है जो किसी के दिल को दुखाकर हासिल की जाए, दूसरों के आंसू पर हंसने वाले वक्त खुश तो हो सकते हैं मगर कभी पुरसकून नहीं رہے تھے. اصل خوشی وہی ہے جو انسان اپنے ساتھ دوسروں کے چہروں پر بھی مسکراہٹ لے آئے. کردار کی خوبصورتی دوسروں کو خوش رکھنے میں ہے, تکلیف دینے میں نہیں. بالکل سی آپ صحیح کہہ رہے ہیں. اور اس کے علاوہ ہمارے ساتھ سعدیہ کہتی ہیں سلام جی. وعلیکم السلام. آئی ایم سعدیہ فرام کراچی. گڈ آفٹر نون. ویلکم کہتی ہیں سعدیہ آپ کو. اخلاق بلوچ ہمارے ساتھ موجود ہیں. ہیلو وکٹری کے ساتھ. اور یہاں پر ہیپی گرل ہمارے ساتھ کہتی ہے السلام علیکم. وعلیکم السلام. اور آپ کو بھی ویلکم کہا جاتا ہے. سماٹو گوپانگ ہمارے ساتھ ہیں. ہائی وعلیکم السلام. میں ٹھیک ہوں. کمبر سٹی سے آپ ہمارے ساتھ موجود ہیں. گانے کی فرمائش کر دی ہے. میں کوشش کرتی ہوں گانا لگائیں گے آپ کا. حفیظ چانڈیوں میں سن رہے ہیں سلامت ہو جو شل. پروگرام بہترین آئے. سرمن سندھی بدھرائے ہو. ہاں بالکل بدھرائے ہوں تھا بھا کے محبت ہوں پروگرام بدھو پیا. پوسٹ کے لائک شیئر کرنا. ہلو چاچا خالد کہتے ہیں السلام علیکم. صدرا مسکان بیٹا کیسی ہے؟ موڈ کیسا ہے جناب کا؟ طبیعت کیسی ہے بیٹا صدرا؟ سب کچھ ٹھیک ٹھاک. آپ بتائیں کیسے ہیں؟ اخلاق بھائی کہتے ہیں یہ دو بی جی کا مطلب کیا مطلب؟ یہ مجھے بھی سمجھ نہیں آیا. ماجد حسین عباسی ہمارے ساتھ کہتے ہیں السلام علیکم. آپ کا پرانا لسنر ماجد حسین. اوکے جی ماجد حسین عباسی آپ کو ویلکم اینڈ خوش آمدید کہا جاتا ہے. آپ ہمارے ساتھ ساتھ موجود ہیں. اور اس کے علاوہ سعدیہ کہتی ہیں آپ کی پوئٹری اتنی لمبی پوئٹری بھیج دی ہے. ملال ہے مگر اتنا ملال تھوڑی ہے. یہ آنکھ رونے کی شدت سے لال تھوڑی ہے. بس اپنے واسطے فکر مند ہے سب لوگ. یہاں کسی کو کسی کا خیال تھوڑی ہے. پروں کو کاٹ دیا ہے اڑان سے پہلے. یہ شوق ہجر ہے. شوق زوال تھوڑی ہے. مزہ تو تب ہے ہار کے بھی ہنستے رہو. ہمیشہ جیت ہی جانا کمال تھوڑی ہے. جاگنا پڑتا ہے اٹھنے سے پہلے. غروب ہونے کا مطلب زوال تھوڑی ہے. واہ واہ واہ واہ ویری نائس. اور ہیپی کہتی ہیں آر جے کل میں نے آپ کو بہت مس کیا تھا. کل جمعہ تھا اتنا جلدی گزر گیا پتہ ہی نہیں چلا. میرا دل کرتا ہے جمعہ سات آٹھ دن کا تو ہونا چاہیے. کچھ بھی تو بھائی. ہاں چھٹی ہے جمعہ ہے تو اتنا جلدی گزر جاتا ہے. اس کے علاوہ یہاں پر ٹائم ہو جاتا ہے جی شارٹ کمیشن بریک لیتے ہیں. اس کے بعد جلدی واپسی آپ لوگوں کے پاس آتے ہیں. آپ ہمارے ساتھ موجود رہیے گا پوری پوری تین بجے تک. آپ کا ہمارا ساتھ ہے تو سنتے رہیے اور ہمارا ساتھ دیجیے. میں ذرا یوں جا کر یوں واپس آتی ہوں. سو اسٹے ٹیونڈ اسٹے کنیکٹڈ اینڈ کیپ لسننگ. وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو اسپانسرڈ بائی وائٹ ایش بیوٹی پروڈکٹس اینڈ ڈی اسکن بیوٹی پروڈکٹس. استعمال کیجیے تاکہ خوبصورت ہو سکے.
1: آپ سن رہے ہیں
2: DAFM
1: 88 نیٹ ورک سندھ کی آواز.
3: اوہاں جی اسکن ڈل ایں بے رونق لگے تھی ہانے پہنجی اسکن کے دیو ایک نو گلو پیش آہے وائٹ ایش بیوٹی کریم. اوہاں جی اسکن کے بڑائے فریش سافٹ ایں گلوئنگ. ان جو اسکن فرینڈلی فارمولو دی اوہاں کے ریڈینٹ لک روزانو جے استعمال سا ہر قسم جی اسکن جے لائے پرفیکٹ. ہانے تھیو خوبصورت تھین ودی کا آسان. وائٹ ایش بیوٹی کریم خوبصورتی جے کا چمکے ہر ڈی بہترین رزلٹ حاصل کرن لائے وائٹ ایش بیوٹی کریم سا استعمال کریو. وائٹ ایش بیوٹی سوپ. وائٹ ایش بیوٹی سوپ سا ملے چمکدار نکھار تازگی سا گڈ. وائٹ ایش بیوٹی کریم گلوئنگ اسکن جو راز. ا پروڈکٹ بائی بایوکون انٹرنیشنل پاکستان.
4: خوشخبری خوشخبری صاف ای شفا پانی صحت مند زندگی کی ضمانت.
5: اواں جے پینجے شہر ماتلی میں سندھ پیور ڈرنکنگ واٹر 1.5 سال کا خدمت کرے رہیو ہے. سندھ پیور ڈرنکنگ واٹر اعتماد جو نالو منرل واٹر اوزینیٹڈ یوریفیٹڈ
4: جے کو پیش کرے تو 330 ملی لیٹر 500 ملی لیٹر 1.5 ملی لیٹر پانی کی بوتل
5: 6 لیٹر پانی کی بوتل بیو پانی جو بوتلوں متعارف کرائے رہیو ہے.
4: ان کا علاوہ اساں وٹ ریفل جی سہولت پن سستے اگتے موجود آہے.
5: اواں جے اعتماد کے قائم کندے اواں جی ضرورت جو خیال رکھ دے.
4: آفس ہو جائے یا گھر یا کاروبار شادی ایں بین تقریبات لائے ہانی اساں سا رابطہ کریو. اساں وٹ ماتلی شہر واسل لائے ہوم ڈیلیوری جی سروس پن موجود آہے. ودیک معلومات لائے موبائل نمبر 0371800-3920.
5: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی.
6: ا
2: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
6: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
2: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
6: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
2: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونجے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
6: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-200
7: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتوں لگران لائے خوش خبری چھا اواں چاہیو تھا اواں جے گھرن جو چھتوں پکیو ہوجن تے کیش قسطن تے 50 سال گارنٹی ساں چھتوں لگرایو سیمنٹ جی جالی بلاک ائی سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
8: خوشخبری اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنیاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی ڈاکٹر عزا مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی اولاد جو نہ تھین عورتن جی مخصوص بیمارین جو علاج ایں بار جو نہ تھین بانج پن
2: ڈاکٹر عزا مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو مریضن جو علاج کندی یاد رکھ نظامانی میڈیکل سینٹر عوام جی خدمت لائے 24 کلاک کھلیل رہندو نظامانی میڈیکل سینٹر تے او ٹی لیبارٹری ائی فارمیسی جی سہولت موجود آہے نظامانی میڈیکل سینٹر تے نارمل ڈیلیوری سستے اگ تے کئی ونجے تھی ودھیک معلومات لائے ایڈمن نانا سولنگی موبائل نمبر 2301-3843-842
1: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے
3: سنتے رہو جی ایف ایم 90.4
5: چھا وہاں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
7: تپوئے جی ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
5: جے کو ہلے تو بنا بریک ہے مسلسل
7: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जी एफ ए मातली बदीन
5: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
7: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
5: 03132525786
7: जी हा 2301-3525-786
5: जी एफ एम रेडियो नेटवर्क
7: सिंध जो आवाज़

0: It's 2 p.m. This time check is brought to you by
1: Fakiri Analgesic Cream. Dard, sojan, viram fauri khatam. Aaj hi kareebi store se naam lekar talab karein.
2: Ab aap sunenge GAFM Network par KTN News.
3: Brought to you by
4: Sona Yulia Granular. Mitiye jo maan vathai.
5: سعودی عرب جو دورو مکمل کرن بعد واپس لے روانو وزیر اعظم کے مدینے کے گورنر ایئرپورٹ تے الوداع کیو وزیر اعظم دے روانگی کان پہری وقت سا گڈ مسجد نبوی میں حاضری بھری ریاض الجنہ میں نفل پڑیا شہباز شریف روضہ رسول تے حاضری بھرے زیارت دی سعادت بھی حاصل کی پیپلز پارٹی چیئرمین پاکستان سعودی عرب ترکیہ وچ میں تھیل ٹری رکنی دفاعی معاہدے کے ملکی ترقی کے اہم کامیابی قرار دے چڈیو مکے دفاعی معاہدے کے ممکن بنائن تے وزیر اعظم فیلڈ مارشل جی سارا بلاول بھٹو زرداری چھو تے دفاعی معاہدہ پاکستان سعودی عرب ترکیہ کے محفوظ مستقبل کی ضمانت ہے سیکیورٹی فورسز جو کے پی کے میں خارجی دہشت گردن خلاف آپریشن ستر دہشت گرد مارجی ویا فائرنگ کی لیوٹ میں پاک فوج جو کیپٹن حمزہ اکرام شہید تھی ویو ایس پی آر موجب دہشت گردن کی موجودگی واری اطلاع تے آپریشن کیا ویو کاروائی دوران ستر دہشت گرد مارجی ویا فائرنگ کی لیوٹ میں کیپٹن حمزہ اکرام شہید تھی ویو صدر آصف زرداری وزیر اعظم شہباز شریف گھرو محسن نقوی پارا شہید کیپٹن حمزہ اکرام کے بیٹا پیش صدر چھو تو قوم بہادر پٹن کی قربانی کی قرضی ہے شہباز شریف جو تو قوم شہیدن غازن کی تھورائتی ہے دہشت گردن کے ختم کرو
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
6: خوشخبری صاحب ڈیج شفا میاں مریضن کے صحت اواں جی حفاظت اساں جی سکھر ای حیدرآباد جو مشہور ای معروف اسلام آباد جو ڈگری یافتہ ہومیوپیتھک ڈاکٹر ڈاکٹر محمد راشد ڈی ایچ ایم ایس آر ایچ ایم پی ہانے اواں جی پنجے شہر لاڑکانی میں مریضن جو معائنو علاج کری رہیو ہے اساں وٹ ہر ننڈی ای پرانی بیمارن جو بغیر آپریشن علاج کیو ونے تھو جے میں پتھری موکا فالج کن رگ ای جوڑن جو سور مادے جا مسئلا شوگر بلڈ پریشر زنانہ ای مردانہ بیمار جو علاج کیا ونے تھو زنانہ زکاس لائے لیڈی اسسٹنٹ جی سہولت موجود ہے ایڈریس پرانی کراچی ہومیوپیتھک کلینک سامو سلام میڈیکل سینٹر لگ حمید کنڈن وارو باکرانی روڈ لاڑکانو ٹائم روزانہ صبح جو 9 بجے کھا شام جو 5 بجے تائیں نوٹ جمعے جی ڈی کلینک بند رہندی یاد رکھندا ہر آچر تے چیک اپ معائنو مفت کیا ویندو ہے ودھیک معلومات رش کھا بچن لائے کلینک انچارج شیخ علی رضا سا رابطہ کندا 0315 06996
7: اچھن وارن کھا پریشان آہو پیش آہے آرچ کریم ہیئر کلر پہنجے پسندیدہ رنگ سا پہنجو انداز بنایو ودھیک دلکش ایں ودھیک اسٹائلش پارٹی ہوجے آفس ہوجے یا کے خاص موقع جی تیاری ہر لمحے پہنجو بہترین انداز ظاہر کریو آرچ کریم ہیئر کلر سا پہنجی شخصیت میں آنیو نو رنگ نو انداز ایں نئی تازگی اڈی پہنجے ویجے اسٹور تا آرچ کریم ہیئر کلر حاصل کریو ایں پہنجی خوبصورتی کے دیو نو رنگ آرچ کریم ہیئر کلر ہر رنگ میں خوبصورتی ہر انداز میں اعتماد
8: جدید ٹیکنالوجی سے تیار کر اعلیٰ معیار جو سونا یوریا جو موتی جڑو دانو چھٹائی کرنے میں آسان بے نائٹروجن کے دیر تائیں دستیابی کرے فصل کے اجاب شاندار سونا یوریا گرینولر مٹی جو مان وائے
9: خوشخبری لاڑکانے جو مشہور اگونو ہیڈ آف ڈپارٹمنٹ پلمونالوجی شہید محترمہ بے نظیر بھٹو میڈیکل یونیورسٹی لاڑکانو گم
10: 0296245 امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
11: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
10: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
11: روزانو صبح جو 10 کھا رات جو 10 بجے تائیں مریضن جو علاج کندی
10: اولاد جو نتھین औरतुन जे मखसूस बीमारियन हई में सूर चेल में सूर रत जो घट थियन कमजोरी आई औरतुन आई बारडन जो इलाज आई अल्ट्रासाउंड कंदी आहे आई नॉर्मल डिलीवरी पिण कई वने थी आई डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
11: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली वधिक मालूमात लाए बुड़ी 247-3141-200।
2: अब आप सुनेंगे जीए FM नेटवर्क पर KTN न्यूज
3: ब्रॉट टू यू बाय
4: सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए। जदीद टेक्नोलॉजी से तैयार कयल आला मयार जो सोना यूरिया जो मोती जड़ो दाणो छटाई करण में आसान ये नाइट्रोजन के देर ताई दस्तयाबी करे फसल के अनाब शानदार सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए।
11: कैश ऐं किस्तन ते प्रीकास्ट RCC घरन जूं पकियूं छितूं लॻाइण लाइ खु़श ख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरन जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो। सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻाइण लाइ राब्तो कंदा खुदा बख़्श होसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
12: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अवां जो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन।
10: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। यादि रख निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 210-31-43-842।
13: खुशखबरी साफ़ ऐं शिफ़ाफ़ पाणी सेहतमंद ज़िंदगी जी ज़मानत।
14: अव्हां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड
13: जेको पेश करे थो 330 मिलीलीटर 500 मिलीलीटर 1.5 मिलीलीटर पाणी जी बोतल
14: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
13: हुन खां अलावा असां वटि रिफल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे।
14: अव्हां जे एतमाद खे क़ाइम कंदे अव्हां जी ज़रूरत जो ख़्यालु रखंदे
13: ऑफिस हुजे या घर या कारोबार शादी ऐं ॿियनि तकरीबात लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920।
14: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर वेझो सोनेरी बैंक बदीन रोड मातली।
10: छा अव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
11: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
10: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
11: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन।
10: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
11: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
10: 03125252786।
11: जी हा 231-25-25-786।
10: GAFM रेडियो नेटवर्क
11: सिंध जो आवाज़।
15: Hi.